कतिवटा फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। कतिवटा फूड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलवारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625 9842525

0: मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: छोरी ठुली भई बुढ्यौ

0: Kaile. Kaile, Kaile.
1: Honna haje hondalo yes kalale. Lona ka bheti to taki tai kalale.
2: Namaste Shivaro, ma gayika Memorandum bolauchu. हजुरहरूलाई मेरो नयाँ गीत कस्तो लागिरहेको छ? मन परे मन नपरे पनि सपोर्टको लागि भए पनि लाइक कमेन्ट एन्ड सेयर गर्न नभुल्नुहोला. थ्याङ्क यू सो मच.

0: त्यस्तो गेम खेलेको एउटा टिकटक बनाऊ न प्लिज प्लिज
1: पखर न यो म्याच त सकिन देऊ

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

पवित्र जल सुन्दर हरैचा एघार बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलैपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: ओहो मेरो पनि बिहे भएको भए यस्तै घोरले सुरु हुन्थ्यो होला।
1: यार सोचे मनमा यसको बिहे खाम भनेको दाइसे फुलेर बुढो भइसक्यो।
0: बिहे त यसपालि गर्ने हो।

0: एलर्जी भइस बिहे त गर्ने भने एउटा केटी लास्ट मस्ट हो
1: गएर भनिहाल्न त एकदम ढिला गर्नु हुँदैन क्या अथवा अब उडाइदिएर चाहिँ
0: हेर भने

0: हाम्रा विशेषताहरू एप्लिकेशनको सुविधा एप्लिकेशन मार्फत घरबाटै अर्डर गर्न सकिने डिस्काउन्ट कार्डको सुविधा अर्गानिक ताजा तरकारीहरू प्याकिङमा फ्रेस हाउसको सुविधा कोरियन कस्मेटिक सामान खाद्य सामग्री किचनका सामान लगायत लत्ता कपडाहरू पाइने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पाइनुका साथै निशुल्क होम डेलिभरीको पनि सुविधा
1: तपाईहरूले रोजे जस्तो तपाईहरूले खोजे जस्तो सबैभन्दा सस्तो
2: हजुर सबैभन्दा राम्रो माट हाम्रो माट
0: उपभोग्य सामान खरिद गर्नुहोस् र आफ्नो डिस्काउन्ट कार्डमा ब्यालेन्स बढाउनुहोस्
3: 24 हाम्रो माट पोखरा 17 छोरी बाटो
4: अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
5: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरैचा दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी
6: विजय होटल हुम्ला सिनिकोट
7: आरुषि बुटिक होटल बगलाजोल ठमेल
8: तिमलाई पाए जन शीतल

हाम्रै विराटको सिपिएन छोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि धुसे नाम मनाउ कम्प्युटर बिक्री गर्नु सिकाउने अनि मर्मत गर्नु नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्रिहालेन घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै साङ संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भर पर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 021-545-787-98-4-20-35-541 भयो गुड भेरी गुड भेरी गुड

0: आउँदै है दाइ लगे है म
1: हस् हुन्छ
0: आहा कस्तो राम्रो
1: राम्रो देखिया छ
2: ओ कान्छी बेको लागि पुरा तयारी हो क्या हो
0: हिजो त खुब नारायणीको तिरमा मस्की मस्की नाच्या थियो त त्यही गए भइहाल्यो नि
2: अनि मेलामा त हुनेवाला सासू ससुराको अगाडि कोही कोहीसँग मस्की मस्की नाच्नु पनि त डर लाग्यो त कोही कोहीलाई त्यस्तै नाच्नु मन भए जहाँ पनि नाच्छु नि
0: ए हो लु हिम्मत भए यही नाचेर देखा त हेरौँ म पनि

0: दाइ
1: अ
0: काजा लाउनु भएको नि
1: अरे भित्र जाला यार अनि के को लाग्यो पुरै उल्टो छ त
0: दाइ भित्र त राम्री एउटी परिबसेकी छिन् नि त्यही भएर बिहानैदेखि उल्टो लानु बस्नु परेको हामी
1: किन
0: दाइ सर्ट त राखी छिन् के अगाडिबाट हेऱ्यो भने त सिधै ढलिन्छ अरे त्यो भएर उल्टो लानु बस्नु परेको नि
1: हामी डर छिरो वा मगाई सुल्टो
2: दाइ उल्टो उल्टो
3: दाइ
1: उल्टो

0: दाइले भन्दै थिएँ मैले सुल्टु नहिँड्नु भनेर ढलिहाल्नु भएछ नि।
1: No.

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुसो ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235562 9842525205
2: Powered by
3: My Second Teacher भविष्य नेपालको
4: दाजु जसरी भए पनि लपारिदिनु पर्यो बिहे गर्ने हो अब त
5: मासु के फलमी
4: तपाईँले त धोका दिनुहुन्न नि दाजु
6: मिलाएर कुरा गर्ने दाजु सकेसम्म अझै कुरा छिन्नुपर्छ
5: फुलमा पानी हाल्ने अङ्कल
7: यो घरमा बिहा गर्ने उमेर पुगेको छोरी छ अरे केटी हेर्न आएको भनिदिनुहोस् न है
5: ए केटी हेर्न आएको
7: हजुर
5: बिहा गर्ने
7: यस
5: बस न त
7: ओके
6: दाजु
7: देख्यो
6: बसेन
7: भाइ पुगेन
6: हजुरले यति गरिदिनु भयो भने नि दाजु साह्रै गुण लाग्छ
5: बुढालाई नि

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।

0: परिवर्तन को संवाहक जन मन को बोली रेडियो सुशीली 106.3 मेगाहर्ट्ज
1: सुशीली समय सूचक यो जन मन को बोली रेडियो सुशीली को समय हो यति बेला दिवसों को 2 बजे को
2: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्ज मा जन मन को बोली रेडियो सुशीली
3: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरेच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीली द्वारा जनहित में जारी
4: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
5: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि
3: सम्पर्क माछा पुष्पे ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98-520-57-792 98-422-59-7549 98-420-23-562 98-42-25-25-05

0: पटुलो पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235682 9842525205
2: चलचित्र परदेशीको गीत सुन्छस् सुनाउ न त
3: ल त पनि गाए त

0: सिस्टी आउँदैन कि क्या हो यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो झन्
1: भने हालेको भइसक्यो झन्।
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको नि त,
3: ऊ आइहाल्यो नि।

0: मतलब खतरनाक वाजियात नगर
1: सुन्नुस् न
0: भन्नुस् न
1: के भन्थ्यो आज मेरो बॉयफ्रेन्ड लिन आउनु भ्याउँदैन रे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याइन सक्नुहुन्छ दाई
2: दाई

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

साथीबाट फूड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ सधैँ रमाउ। साथीबाट फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: वाह मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: Orbi Entertainment.

0: डान्सर एउटा बहाना मात्रै त हो। मलाई तिमीमा पो इन्ट्रेस्ट छ त, कस्तो कुरा नबुझेको। भनेपछि मैले तिम्रो मन जित्मा डान्स नै सिक्नु पर्यो होइन त? तर आफूलाई त्यो फुट्टा डान्स आउँदैन, सिक्ने पो कसरी? आइडिया एक्चुअली मलाई एउटा हेल्प चाहिएको थियो।
1: कस्तो हेल्प? खासमा कुरा के भने, तिमी हाम्रो घरमा तिमीलाई डान्स आउँदैन, प्लस तिमी हेर्दै नै खाना नपाएको काउ।
2: ओहो, भनेपछि कुरो त गम्भीर रहेछ नि।
3: लास्टै नि,
2: चिन्ता नगर।
3: Why here?
2: When we are here.
3: Good.
2: Okay.

0: that's it, that's it.
1: Kai.
2: कता हो मैया चिटिक्क परेर
0: पार्टीमा जान लागेको देखेन
2: सधैँ अर्काको भोज मात्र खाने कि आफ्नो भोज पनि अरूलाई खुवाउने हो लिन आऊ बाजा बजार
3: हो बजाउने हो
2: बाजा
0: सधैँलाई घर जाई बस्ने भए आए हुन्छ नत्र आफ्नो आफ्नो बाटो तताए हुन्छ

0: าตอนนี้มันเป็นตอนไหนเปลี่ยนคุณไม่รักคุณอะไรหมดนะทำไปบริษัทก็ชิบียนจูดจ้าไปที่คอมพิวเตอร์กินด้านดูเกตต่อไปจะตอนยาวดูเช่นเฮ้ยแม่งมาในงานคุณทำไปนักคุณน้ำหมดแล้วทำไมวะComputer degree gorne, sikaune, ani marmat gorne, Nepal ke number one haru and sapro education center honi out. Aw CPN ma ta computer paunu ka satai, computer sikaune rokei kotom degree hale ma ghor ma bigryo, ghor mai bank mai, aw school office dun sukai sang sasta ma bigryo, tei aera pa banaune subidha pani chha jusi.English language कक्षा को भी व्यवस्था चाहो। Computer, laptop, printer, photocopy machine, intercom system, inverter, solar system, अब inverter को battery पनी पाइन चा। CCTV camera भरपूर तो internet पनी जोड़ी चाहो। हम बोलते हैं लागे, लाके, अब ताल लो बेताल महीदर फिर दुका पायेला नहीं जूसी। अब ये phone number सुनने 21 545 7 8 7 98 4 20 35 541 अब भयो, अब good very good very good.
1: यसको त नाम मात्र मदन रहेछ यार एक वर्षदेखि मुना म्याडमलाई मन पराउँछ न भन्न सक्छ न छोड्न सक्छ के गर्छ होला यसले
2: अनि तलाई थाहा छ यो संसारमा एउटै अनुहार भएको सात जना हुन्छ नि
3: ए त्यस्तै हो भने त मुना म्यामको र मदनको पनि होला नि दुई चार जना
1: मुना म्याडम र मदनको चाहिँ थाहा भएन हैन अरु तीन चार जनाको चाहिँ लभ सक्सेस होला है
4: जसरी मदनको माया मुनाले बुझेको थियो त्यसरी एक दिन मुना म्याडमले मेरो माया खसरी
5: Wait, madam, I'll go, madam.

0: अब पालो मुना र मदनको।
1: हे
2: अरे
1: आऊ
2: मुना म्याडम,
1: म छोड्दिन्छु।
2: अचम्मै भयो त
1: दैदम।

नमस्ते, म गायिका दीपा लामा। हजुरहरूलाई हाम्रो सङ कस्तो लाग्यो? मन पर्यो भने प्लिज लाइक, शेयर अनि कमेन्ट गर्न नभुल्नुहोला। थ्याङ्क यू।

पवित्र जल सुन्दरहरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दरहरैचा 11 बेलैपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: अरे आसन हे एक्लै
1: देखो यहाँको छ ए ऊ मेरो माया म उसको छाया उनी पिलिनको सिटमा हामी जित्ने प्रदेशमा भयो काङ्ग्रेस के हेर्दैछ एउटा फोटो खिच्न
0: डुबायो यार

0: तपाईलाई थाहा छैन साली आदि घरवाली हुन्छ भनेर। अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला।
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423252625

0: के गर्दै केटा हो आज निर्णय लागि एनिभर्सरी सरेर जाने होइन सोल्टिनु नै अपेक्षा हो
1: म त कता जान्छ
2: म त नुहाउनु जान्छ
3: म त नयाँ लुगा किन्न जान्छ
1: म त मुख धुन जान्छु यहाँ

0: भाग्यको चिट्ठाया परेको जस्तो छ, एउटा मात्र होइन दुई दुई हातमा लड्डु परे जस्तो छ। फुलिनेको बाबुसँग म कहिलेदेखि डिभोर्स गर। एक्सक्युज मी, व्हाट ह्यापेन्ड?
1: सॉरी।
0: अनि मेरो डानाकै लुकी लुकी हेर्ने, अहिले मैले लप पार्नु खोज्दा चाहिँ केही छैन क्या? डराउनु पर्दैन, यति राम्रो छन् हत।

0: अरे सुन न, मेरे कुरा तो सुन।
1: मैं के कुरा सुन्नु नै छैन, तिमी तो मेरे छेउमा आउने पनि हैन।
0: जस्ट तिमीलाई फकाउनला मात्र हो कि यो सब गरेको, त्यस्तो नराम्रो नसोच न प्लिज।
1: तिमी गइहाल त्यहाँबाट, यत्रो विश्वास गरेर म फर्केर आएँ होइन, लास्टमा केटाको दाग कस्तो हुन्छ भनेर देखाइहाल्छ।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: काकलको कसरी हो साबु?
1: किलोको 120।
0: के साह्रो महँगो?
2: यसो सायसँग पानी राख्ने गर्नु न हौ, हौसेर मान्छे ढल्ला छम्किन काम लाग्छ।

0: के को रहिला यो
1: केही होइन अंकल केही होइन भान्जीहरूलाई सोधेको कहिले आउनुभयो भनेर
0: जहिले आए पनि जहिले गए पनि तिमीहरूलाई के मतलब कुरो गइहाल्नु

0: ओहो केटाहरू के गर्दै हो किन स्याड आज
1: दारी सक्यो या
2: दारू होइन पैसक्यो भन् न
0: टेन्सन नलिन आज एउटा मुर्खा दाई भेटेको छ तलवार त्यो दाईको बवाल हान्नु पर्छ
2: ऊ आए दाई
3: किन बोलाएको
0: आज हाम्रो यहाँ पार्टी हुँदैछ आज गुड फ्राइडे हो मेरो साथीहरू हो क्या
3: भाउजूले मार्छ जानुपर्छ
0: ए बस्नु दाई आउनु बस्नु
3: होइन कि मलाई बुढीले मार्छ घरमा रहेन

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।